0: 8 a.m. The Time Check is brought to you by HBL Freedom Account. Jahan khab, wahan HBL. Muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBL Freedom Account.
1: Keep it locked to 100 FM.
0: HBL Freedom Account ke saath muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBL Freedom Account. Jahan khwab, wahan HBL.
2: महराना देखभाल में फितरत परवान चढ़ती है. शॉबिंग सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें. डॉक्टर हमीद जर्नल होमियो और शॉबे जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम.
3: अल्हम्दुलिल्लाह, मीजान बैंक है पाकिस्तान का वाहिद बैंक जिसने बेहतरीन बैंक होने का एजाज 6 मरतबा हासिल किया. جب آپ کو پاکستان کا بہترین بینک دے اسلامک بینکنگ کی بہترین خدمات تو پھر کہیں اور کیوں جائیں؟ تو آج ہی میزان بینک میں اکاؤنٹ کھلوائیں اور ایکسپیرینس کریں بہترین بینکنگ سہولیات. پاکستان کا بیسٹ بینک میزان بینک، دی پریمیر اسلامک بینک.
4: پیپا کارڈ ہے
5: تو فائدہ ہے.

वेलकम बैक कहेंगे मैं तेरे नाल नाल रहना, इसका मतलब है कि मैंने तेरे साथ साथ ही रहना है। तो जब मियां बीवी साथ साथ हों और उनको ये कहा जाए तो यानी कि समझ रहे ना, अच्छा लगता है, बीवी को अच्छा लगता है, शौहर कह रहा है, शौहर को अच्छा लगता है, बीवी कह रही है मैं तेरे नाल नाल रहना। तो ये जनाब नजीर भाई को और उसके साथ साथ हमने अब्बास भाई को, इन दोनों कपल्स को इनको डेडिकेट किया। उम्मीद करता हूँ पसंद आया होगा, जबरदस्त सॉन्ग, मजा आ गया इस सॉन्ग से, मैं तेरे नाल नाल रहना, क्या कहने हैं। शुक्रिया इतने अच्छे सॉन्ग के लिए संजू कह रही हैं और खुशामदीद कह रही हैं न्यू लिसनर सारा जी को शानदार शो में, बहुत बहुत शुक्रिया। और अब्बास भाई क्या कह रहे हैं, गुड गुड गुड गुड, उनको भी अच्छा लगा। चाची आपने दुरुस्त जवाब दे दिया है, हैं जी हैं जी। और नवीद भाई सुन रहे हैं भाई, कह रहे हैं हम सुन रहे हैं, छोटा भाई सुन रहे हैं भाई, बहुत अच्छी बात है भाई। और लेडीज एंड जेंटलमैन, दिस इज योर कैप्टन साहिबजादा, वी आर फ्लाइंग ओवर पैसिफिक ओशन, माय गॉड, एट 33,000 फीट वी विल लैंड एट सैन फ्रांसिस्को, अप्रोक्सीमेटली 3 hours एंड 30 minutes, एंजॉय योर जर्नी, थैंक्स। 100 का 2 किलो ब्याज, 100 का 2 किलो ब्याज, 100 का 2 किलो ब्याज भाई, 100 का 2 किलो ब्याज कहाँ मिल रहा है भाई, बता दो मुझे भी, 200 रुपए का किलो ब्याज मिल रहा है फिलहाल तो। और साहबजादा साहब का ये मैसेज होगा 100%, इसमें आपने नाम नहीं लिखा साहबजादा साहब, लेकिन देखिए हमने आपका नाम पढ़ लिया, मतलब पुकार लिया। शलीन मेमन कहता है भाई बाबा जबरदस्त सॉन्ग आपने गाया और ऐसा लगा जिसे अली हैदर को सुन रहे, और 100 में से 100 नंबर सही, बहुत बहुत शुक्रिया। और कहते हैं कि किसी ने एक बार मुझे नमक वाली बादाम खिलाए थे, जबरदस्त थे, ओफरान भाई से मालूम करके बताएं कि वो लेकर दूं, सनी में मन करे नहीं भाई हमें नमक वाले बादाम नहीं चाहिए, वही वाले चाहिए, जान खा लूंगा अब सलीम भाई आपकी, यानी ये समझ रहे हैं ना आप, वहम से भी खत्म हो जाते हैं अक्सर रिश्ते, कसूर हर बार गलतियों का नहीं होता। अच्छा ये वहम एक बीमारी है आपको पता है, ये संजू ने पहले इस हवाले से जो मैसेज किया था उस पर मैंने चर्चा नहीं की थी, अभी थोड़ी सी कर लेते हैं चर्चा। वहम, वहमी लोगों के बारे में आपने सुना होगा, बड़ा ही वहमी है भाई, बहुत वहमी है। और ये वहम का ताल्लुक जो है ना एक और चीज से भी, मैं आपको बताता हूं, जो लोग वहमी होते हैं वो बीमार भी ज्यादा होते हैं, परेशान भी ज्यादा होते हैं, ज़हनी दबाव के शिकार भी होते हैं। उसकी वजह ये होती है कि हर बात पर वहम कर रहे होते हैं। और आपको मैंने जैसा कि पहले जो मेरे रेगुलर लिसनर्स हैं उनको ये बात पता है, जिन्होंने फर्स्ट टाइम ज्वाइन किया उनको मैं बता देता हूं कि इंसान को उसकी सोच के मुताबिक रब्बे ताला की ज़ाते पाक जो है अता फरमाती है। तो सोच का ताल्लुक बहुत ज्यादा है इस हवाले से, जो हम सोचते हैं कि मिसाल आपको मैं मुख्तसर दे रहा हूं कि इंसान कोई सोचता है कि यार अल्लाह मुझे साइकिल मिल जाए, अल्लाह बस मुझे एक साइकिल मिल जाए, बस मेहनत भी करता है, मजदूरी भी करता है, काम करता रहता है, और एक ना एक दिन ऐसा जरूर आता है जब उसको वो साइकिल मिल जाती है। और एक शख्स ऐसा है जो वो सोच रहा है या अल्लाह गाड़ी हो एसी वाली, बेहतरीन महंगी तरीन, बस वो इतना दे कि मैं वो खरीद लूं। तो एक वक्त ऐसा आता है कि उसको अल्लाह ताला अता फरमा देता है। अब वो जो साइकिल वाले ने अपनी सोच साइकिल वाली रखी हुई, सोच को बुलंद करो अपनी, क्योंकि अल्लाह ताला सोच के मुताबिक देता है आपको। अब ये बात हो गई, अब वहम पर आ जाते हैं। वहम में क्या होता है, हम वहम कैसे करते हैं, सोच कर करते हैं। अब ये दरवाजा क्यों हिला यार, अब सोच रहे हैं कि ये अब वहम हो गया भाई, मुझे लग रहा है कुछ है सीन, मेरे जो ना पेट में बहुत दर्द हो रही है, मेरे गुर्दे में दर्द हो रही है, परेशानी चक्कर आ रहे हैं मुझे कहीं शुगर तो नहीं है,
مجھے ٹھنڈے پسینے آ رہے ہیں یار, پتہ نہیں کیا ہو گیا. اچھا بیماری کوئی نہیں ہے, اے نہیں اس طرح کی سوچیں آنا شروع ہو گئی. پھر ہوتا کیا ہے, اس کو شوگر بھی لگ جاتی ہے, اس کو بلڈ پریشر بھی ہو جاتا ہے, اور جو سوچ رہا ہے وہ بھی ایک نہ ایک دن کمپلیٹ ہو رہا ہوتا ہے. تو وہمی جو لوگ ہیں, یعنی کہ سمجھ رہے ہیں نا آپ, اجبر زندگی میں بہت نقصان بھی اٹھاتے ہیں وہمی لوگ. اچھا سنجو کیا کہتی ہیں, سلیم بھائی بادام یہاں پر یہاں بھی بھیج دیں. سنجو کہہ رہی ہیں سلیم بھائی ون بھائی اب یہ بڑھتے جا رہے ہیں, جب تک میرے پاس پہنچیں گے نہیں نا, میں ذکر کرتا رہوں گا تو یہ بڑھتے جائیں گے, فرمائشیں آنا شروع ہو جائیں گی. تو لہذا جلد از جلد ابھی بھی کلو سے نیچے نیچے یہ سین. اور کہہ رہی ہے کہ بالکل وہمی لوگ تعویذ پر بھروسہ رکھتے ہیں, آپ کی بات سے متفق ہوں. یار سوچ کو کون بلند کرتا ہے, کہاں ہیں یہ لوگ, یہ سوال ہے آپ کا, سوالیہ نشان ہے. سوچ کو بلند سے مراد میری یہ ہے کہ آپ ایسا کچھ لوگ ہوتے ہیں جن کی سوچ محدود ہوتی ہے, بس یار میں اتنا کما لوں کہ بس اپنا گزارا ہو جائے یار بس. ویسے تو انسان خواہشات کا پتلا ہے. کچھ لوگ جو ہوتے ہیں ان کی سوچ بڑی بلند ہوتی ہے, بلند سے مراد یہ کہ ان کے ٹارگٹس ہوتے ہیں کہ میں نے زندگی میں یہ چیز حاصل کرنی ہے, اچیو کرنی ہے, بلند بلینر بننا ہے. تو کم از کم وہ بلینر نہیں بنتے تو ملینر تو بن ہی جاتے ہیں, اللہ تعالیٰ ان کو وہاں تک پہنچا دیتا ہے. یہ بلند کرنے کی بات ہے, وہ واقعی سوچ کی بلندی کا کے بہت سارے زاویے ہیں. میں جس زاویے سے آپ لوگوں کو بتا رہا ہوں یہ ایک الگ زاویہ ہے. ویسے سوچ کی بلندی کے حوالے سے بہت کچھ کہا جا سکتا ہے. کہیں ہاں اس طرح ٹھیک کہہ رہے ہیں, کچھ بنتا ہے, یعنی کہ سمجھ گئی ہیں آپ. اور نورین بہنا آخر کار آ ہی گئیں, کہہ رہی ہیں السلام علیکم ندیم بھائی کیسے مزاج ہیں, اگر ایک ملک کا نام دینا ہو تو. یار کیا بات ہے یار, ہماری چاچی اور نورین بہنا انسائیکلوپیڈیا ہیں, بالکل درست فرما دیا آپ نے. اور کہہ رہی ہیں کہ ندیم بھائی شو میں سنجو کی اتنے عرصے بعد واپسی پر دل کی گہرائیوں سے خوش آمدید. سنجو آپ کی آواز آپ کی بات ہے اور آپ کی موجودگی یقیناً سامعین کے لیے خوشیوں بھرا تحفہ ہے. دعا ہے کہ آپ ہمیشہ ہی مسکراتی رہیں اور خوبصورت باتوں سے محفلوں کو روشن کرتی رہیں. اور کہہ رہی ہیں ندیم بھائی آپ کو دل سے بہت بہت مبارکباد, سنجو جیسی پیاری شخصیت کی آپ کے شو میں آمد یقیناً آپ کی شو کی رونق اور دوبالا کر رہی ہے. اللہ کرے یہ محفل محبتیں خوشیوں اور خوبصورت یادوں سے سجی رہے اور آپ دونوں کا ساتھ سامعین کے چہروں پر ہمیشہ مسکراہٹیں بکھیرتا رہے. ڈھیروں دعائیں اور نیک تمنائیں. بی جی ایم نہیں اچھا لگا بھائی, دو ووٹ ہو گئے سال سے. ندیم بھائی جو ہے وہی ٹھیک ہے, آپ یہ چلنے دیں, وہی چلائیں گے, ڈونٹ وری, میں یہ نیو ایئر پر چلاؤں گا. آپ جب ماشاءاللہ اور بلند ہوں گے تو کیا ہم جیسے معصوم کو بھول لیں گے تو نہیں. میرا قد یہی رک گیا یقین مانیے, اب وہ عمر نہیں رہی کہ قد بڑھے, تو جتنا بلند ہونا تھا ہو چکا. اور نورین بہنا کا سنجو بہت شکریہ ادا کر رہی ہیں. اور ندیم بھائی تھینک یو بھائی جان, خوش رہیں. وہم کا علاج حکیم لقمان کے پاس بھی نہیں تھا. نذیر احمد صاحب کہہ رہے ہیں اب اسی بات پر جناب ایک عدد گانے کی جانب چلتے ہیں. نیا گانا ہے, بڑا زبردست گانا ہے, مجھے بڑا پسند ہے اور میں اکثر اپنے شو میں چلاتا بھی ہوں. اور ہمارے پیارے پیارے سے نئے لسنر دو ریحان شاہ ضیاء الدین ہاسپٹل والے, ٹھیک ہے جی, اور اس کے ساتھ ساتھ سارا خانزادہ آپ دونوں کے لیے یہ ایک بہت ہی زبردست سا ٹریک ہے جو کہ ہم آپ کو ڈیڈیکیٹ کر رہے ہیں. ایلو پھڑو